0: Mirani, DHMS, RHMP, Islamabad, Jordan, Sandanjo Sur, Kundragajo Sur, Kanjajo Sur, Hadanjo Bharan, Admatejo Sur, Mateji Ulcer, Matejo Sur, Kharish, Baran Mekadajo Navadhan, Motapo, Enakhailava, Pitte Gurde, Ai Masaneji Patrijo, Bagheera Prashanji, Kamyab Ilaj Kayo Vanyato, Time, Subo Daneka, Sham Chane Vagetain, Address, Sakhar Homeopathic Clinic, Naz Dilwari Spatal Sakhar, Harjumi Ai Acharte, Check of Fees Bilkul Most, शिखान बच्चन आई नंबर वठन लाए 0327 84 60 746।
1: खुशखबरी खुशखबरी अमाजे बारे जे बेहतरीन करियर आई रोशन मुस्तकबिल जे लाए सखर जो मशहूर आई मनियल इधारो सिराजुद्दीन इंस्टीट्यूट ऑफ प्रोफेशनल स्टडीज सखर पारा नर्सिंग आई फिजियोथेरेपी जे शोबन में नए सेशन लाए दाखिला जो शानदार ऐलान हाने पेंजे बारे के बनायो हेल्थ करियर प्रोफेशनल 4 सालन जा डिग्री प्रोग्राम्स GBSN GBSM आई 5 साल DPD जनेटर बिन सालन जा डिप्लोमा प्रोग्राम LHV, CMW, ICNA, and خاص گال مستحق شاگردن لائے scholarships پر موجود ہیں جنہیں تے بس آلن جے کورسز میں داخلہ بالکل فری آئے سہولتوں آئیں منتا اساوت موجود ہے state of art campus ایسی کلاس رومز جدید لیبارٹریز کمپیوٹر لیب لائبریری ہاسٹل آئیں پک اینڈ ڈراپ جی سہولت ہے ہی ادارو سندھ حکومت جے ہیلتھ ڈپارٹمنٹ کا منظور چل آئیں پاکستان نرسنگ اینڈ مڈ وائفری کاؤنسل کا مکمل تسلیم چلا ہے داخلہ محدود ہیں تین کرے اجی رابطہ کرو ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس سیکٹر 5 سکھر ٹاؤن شپ مین بائی پاس روڈ سکھر فون نمبرز 0715635642
2: سچل کی سرمست دھرتی
3: فاتح مہران سندھ کی ایک اور پہچان
2: جی اے ایف ایم 88 نیٹورک
3: سندھ کی آواز
4: ویلکم بیک ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں پروگرام آپ کا اپنا سپورٹس راؤنڈ اپ جی اے ایف ایم ریڈیو نیٹورک پر میں آپ کا میزبان رانا اشفاق ہر سنڈے ہوتی ہے میری اور آپ کی ملاقات جی جناب پاکستان بمقابلہ انڈیا کی جو خواتین کا مقابلہ ہے ورلڈ کپ میں جو کہ برمنگھم میں ہونے جا رہا ہے آج جو کہ 6:30 شروع ہوگا تو ٹاس میں بقایا کوئی 21 منٹ کا وقت باقی ہے جب سکہ اچھالا جائے گا لیٹس سی کہ کون سے ملک کی خواتین ٹاس جیتیں گی اور وہ کیا فیصلہ کریں گی انڈیا نے جو لاسٹ اپنے 5 مقابلے کھیلے ہیں ان میں سے انہوں نے 2 مقابلے ہارے ہیں 3 مقابلے انڈیا کی خواتین جو ہیں وہ ہاری ہیں اور 2 مقابلے انفیکٹ انہوں نے جیتے ہیں اور آخری دونوں مقابلے انڈین ویمن نے ہارے ہیں پاکستان کی ویمن ٹیم نے جو آخری 5 مقابلے کھیلے ان میں سے 1 میچ ابینڈن ہو گیا یعنی ہو ہی نہیں سکا 1 میچ نو ریزلٹ رہا 2 میچ پاکستان کی ویمن نے ہارے اور 1 مقابلہ پاکستان کی ویمن نے جیتا یعنی پچھلے 5 میچوں میں پاکستان ویمن نے صرف 1 میچ جیتا ہے جبکہ انڈیا کی ٹیم نے صرف 2 مقابلے جیتے ہیں یعنی دونوں ہی ٹیموں کی جو ہار کا ریشو ہے جو ہار کی پرسنٹیج ہے وہ اگر جیت سے اس کا موازنہ کریں تو وہ کم ہے ہار جو ہے وہ زیادہ ہے اور جیت جو ہے وہ کم ہے تو کہیں نہ کہیں دونوں ہی ٹیمیں سٹرگل کر رہی ہیں بٹ لیٹس سی جس طرح پاکستان ورسز انڈیا بہت بڑا مقابلہ کرکٹ کا مینز کا ہوتا ہے اسی طرح ویمن کے مقابلے پہ بھی نہ صرف دونوں ملکوں کی جو کرکٹ لونگ آڈینس ہے دونوں ملکوں کے جو اسپیکٹیٹرز ہیں ان کی نظریں بلکہ دنیا بھر کی جو کرکٹنگ ورلڈ ہے یا کرکٹنگ فٹرنیٹی ہے اس کی نگاہیں ہوتی ہیں پاکستان ورسز انڈیا چاہے وہ ویمن کا میچ ہو یا پھر مینز کا مقابلہ ہو جیسے کبھی ابھی میں کبھی کا لفظ یوز کر رہا ہوں جیسے کبھی جب پاکستان اور انڈیا ہاکی ورلڈ کپ میں کھیلتے تھے تو بہت بڑی آڈینس ہوتی تھی بہت بڑی تعداد میں لوگ فالو کرتے تھے اور اس زمانے میں دونوں ہی ملکوں کی ہاکی ٹیمز بھی بڑی مضبوط ہوتی تھی پاکستان تو 4 دفعہ کا ورلڈ چیمپئن بھی ہے بہرحال انڈیا اور پاکستان کے درمیان ہاکی کے بھی بڑے کرارے بڑے کڑاکے دار اور بڑے کانٹے کے مقابلے ہوتے تھے جو کہ اب نہیں رہے دونوں ہی ملکوں کی جو ہاکی ہے وہ فیڈ اوے ہوئی ہے وہ گرتی چلی گئی ہے بہرحال ورلڈ کپس میں ہمارے جینٹس کا یا ہمارے مینس کا ریکارڈ تو بڑا ہی پیتھیٹک ہے اس دفعہ بھی ورلڈ کپ جو ہوا اس میں ہم ہارے ہی ہیں جو لاسٹ ٹی ٹوینٹی ورلڈ کپ کھیلا گیا ہے اس میں انڈیا نے ہم کو ہرایا ہوائی ٹیم کوئی خاص کارکردگی کا مظاہرہ نہیں کر سکی اور اسٹرگل ہی کیا پاکستان کی ٹیم نے زیادہ تر، لیکن اب دیکھنا یہ ہے کہ کیا صورتحال بنے گی اور یہاں کس طرح سے جو ہے وہ پرفارم کرے گی جو پاکستان کی ویمن کی ٹیم ہے. اور ویمن کا بھی ورلڈ کپ میں انڈیا کے اگینسٹ کوئی ریکارڈ کوئی بہت اچھا نہیں ہے، لیکن ہم امید یہ کرتے ہیں کہ کہیں نہ کہیں ہماری یہ ٹیمز ہمیں خوشیوں کا پیغام دیں اور کسی نہ کسی طرح انڈیا کی ٹیم کو ہرا کر جو ہے وہ زبردست انداز میں کھیل پیش کریں. اچھی پلیئرز دونوں ہی ٹیمز کے پاس موجود ہیں اور دونوں ہی اچھی کارکردگی کا مظاہرہ کر سکتے ہیں. ابھی تک جو پوائنٹ ٹیبل ہے وہ انڈیا اور پاکستان کا تو آج پہلا ہی مقابلہ ہے، وہ دیکھنا ہوگا. آسٹریلیا کی ٹیم جو ہے وہ یقیناً اپنا انہوں نے میچ جیت لیا تھا، ان کے پاس دو پوائنٹ ہیں. ساؤتھ افریقہ کے پاس کوئی پوائنٹ نہیں، وہ آسٹریلیا سے ہار گئے تھے. گروپ ٹو میں جو ہوا ہے ویسٹ انڈیز کے پاس دو پوائنٹ ہیں، نیوزی لینڈ کے پاس کوئی پوائنٹ نہیں، اسکاٹ لینڈ کے پاس دو پوائنٹس ہیں، انگلینڈ وومین نے بھی اپنا میچ جیتا تھا ان کے پاس بھی دو پوائنٹ ہیں، جبکہ ابھی نیوزی لینڈ آئرلینڈ اور سری لنکا کی ٹیموں کو اپنا کھاتا کھولنا ہے جہاں تک گروپ ٹو کا تعلق ہے. ورلڈ کپ جو 2026 ہے وومین کا، کیونکہ انگلینڈ کے میدانوں پہ کھیلا جا رہا ہے، اس کی یہ صورت حال ہے. پاکستان کی ٹیم کا جو اسکواڈ ہے اس ورلڈ کپ کے لیے، اس میں فاطمہ ثنا از دا کیپٹن، عالیہ ریاض جو کہ اچھی آل راؤنڈر ہیں، عائشہ ظفر، دائنا بیگ، ایمان فاطمہ جو کہ اچھی بیٹر ہیں، گل فیروزہ وکٹ کیپر بیٹر ہیں، ارم جاوید جو کہ مڈل آرڈر بیٹر ہیں اور لاہور سے ان کا تعلق ہے اور ان کے ساتھ کامنٹری کا بھی مجھے موقع ملا تھا لاہور میں 2024 میں، منیبا علی وکٹ کیپر بیٹر ہیں، اس کے علاوہ سندھو ہیں، ناشرہ سندھو ان کا مین شعبہ بالنگ ہے، نتالیہ پرویز یہ بیٹنگ آل راؤنڈر ہیں، رامین شمیم یہ بالر ہیں، سعدیہ اقبال شی از آلسو بالر، سائرہ جبین شی از آل راؤنڈر، تسمیہ رباب بالر ہیں اور توبہ حسن بھی بالر ہیں. یہ ہیں پاکستان کی 15 رکنی اسکواڈ جو اس ورلڈ کپ میں حصہ لے رہی ہے. جبکہ انڈیا کی ٹیم میں ہرمن پریت کور ٹیم کی کیپٹن بڑی شاندار بلے باز ہیں اور ساتھ ساتھ اچھی بالر بھی ہیں، یعنی ایک فل پیکج ہے آل راؤنڈ کرکٹر کا ان کے پاس. سمرتی مندھانا جو کہ بہت ہی زبردست کرکٹر ہیں، اوپننگ بیٹر اور یہ وائس کیپٹن بھی ہیں ٹیم کی. یشٹیکا بھٹیا وکٹ کیپر بیٹر ہیں، اس کے علاوہ بھارتی پل ملی یہ مڈل آرڈر بیٹر ہیں، کرانتی گوڑ یہ بالر ہیں، اس کے علاوہ ریچا گوش وکٹ کیپر بیٹر ہیں، شرنکا پاٹیل آل راؤنڈر ہیں، اروندھتی ریڈی بالر ہیں، رینوکا سنگھ بالر ہیں، اس کے علاوہ جمائما روڈریگس مڈل آرڈر بیٹر ہیں، شفالی ورما اوپننگ بیٹر ہیں، ٹیپٹی شرما آل راؤنڈر ہیں، نندانی شرما بالر ہیں، شری چرانی بالر ہیں اور رادھا یادو بھی ان کی بالر ہیں. تو یہ ہے دونوں ہی ٹیموں کا جہاں تک اسکاٹس کا تعلق ہے، دونوں ہی ٹیمز کے یہ اسکاٹس ہیں اور دیکھتے ہیں کہ کون سی کرکٹر آج کس طرح کی کارکردگی کا مظاہرہ کرے گی. فاطمہ ثنا کیپٹن ہیں، اچھی کرکٹر ہیں، تو دیکھتے ہیں کیسے کارکردگی دکھائیں گی. پھر ڈائنا بیک پہ بھی کافی امیدیں ہوں گی، گڈ. اور پھر انڈیا کے پاس سمرتی مندھانا، ہرمن پریت کور بہت ہی اچھی کرکٹرز ہیں، آلویز انہوں نے پرفارم کیا ہے. تو لیٹ سی کہ اس مقابلے میں وہ کیسے فارم کریں. پروگرام کے دوسرے بریک کی قریب یا بریک کے قریب آ چکے ہیں اور اس کے بعد بس ہم آپ سے پروگرام کے آخری حصے میں گفتگو کریں گے اس بریک کے بعد، اور 6 بجے انشاءاللہ آپ سے اجازت لے لیں گے کیونکہ پاکستان ورسز وومین انڈیا کا مقابلہ بھی ہمیں کور کرنا ہے. لیکن بریک پہ جانے سے پہلے میں آپ کو بنگلہ دیش کے مقابلے کے حوالے سے بتا دوں جو ان کا نیدرلینڈ کے ساتھ اس وقت جاری ہے کہ واٹ از دی لیٹسٹ اپڈیٹ، صورتحال کہاں تک پہنچی ہے. جناب ابھی بنگلہ دیش کی ٹیم نے وننگ رن بنائے ہیں 20 اوور کی پہلی گیند پہ، 4 وکٹ پہ 41 رنز بنا کر انہوں نے مقابلہ اپنے نام کر لیا ہے اور اس طرح 6 وکٹ سے یہ مقابلہ انہوں نے جیتا جبکہ 5 گیندیں باقی تھیں. شورانا 18 رن پہ ناٹ آؤٹ رہی، 17 گیندوں پر ایک چوکا لگایا اور شرمین 37 رن پہ ناٹ آؤٹ رہی، 32 گیندوں پہ انہوں نے 4 चौके लगाए गए। तो बांग्लादेश को 141/4 वाइल दे वर चेजिंग 140 इन देयर अलॉटेड 20 ओवर एंड दे टुक जस्ट 19.1/4 चेज दोज रन्स डाउन। तो कांग्रेचुलेशन टू बांग्लादेश, उन्होंने अपना अकाउंट ओपन कर लिया है इस वर्ल्ड कप में, जबरदस्त अंदाज में उन्होंने कारकर्दगी दिखाई है। अब हम लेते हैं एक ब्रेक एंड देन वी विल बी राइट बैक ऑन जीए एफएम रेडियो नेटवर्क।
3: मोरू नौशहरो मीरपुर खास
5: लाड़काना
3: सखर
5: गूंज रही है हर जगह पर
3: सिंध की आवाज
5: जीए एफएम 88 नेटवर्क।
6: अजरा बहन जरा बात तो सुनो, हटो पीछे भागो। अहमद हटो वहां से।
7: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम लें। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत हुकूमत सिंध।
8: अहां मुस्तकबिल जे जदीद डिजिटल महारतन सा पंहिंजे कैरियर के मजबूत बणण चाहियो था, त पोइ तव्हां लाइ खु़शख़बरी आहे। ग्लैमर इंस्टीट्यूट ऑफ साइंस एंड टेक्नोलॉजी सखर में नैफटेक ऐं प्राइम मिनिस्टर्स यूथ प्रोग्राम स्किल्स ऑफ टुमारो प्रोग्राम तहत मुकमल तौर ते मुफ़्त दाख़िलाऊं जारी आहिनि। 3 महीननि जे मुख़्तसिर ऐं काराइते कोर्सिस में शामिल आहिनि। AI फॉर एवरीवन फ्री लॉन्चिंग ज़रिए ऑनलाइन कमाई, ग्राफिक डिज़ाइन ऐं वीडियो एडिटिंग, डिजिटल मार्केटिंग। जेकॾहिं तव्हां इंटरमीडिएट पास आहियो त ही सुनहरी मौको तव्हां जे लाइ आहे। रजिस्ट्रेशन लाइ पंहिंजे CNIC इंटरमीडिएट जा सर्टिफिकेट ऐं पासपोर्ट साइज तस्वीरूं तयार रखो ऐं अॼु ई दरख़्वास्त ॾियो। ऑनलाइन अप्लाई करण लाइ विज़िट करियो nsis.navdtc.gov.pk या राब्तो करियो 03003113830 ऐं 03013865090। एड्रेस लाल कावर फर्स्ट फ्लोर सोफी रोड IBA यूनिवर्सिटी गेट नंबर 2 जे भरसां सखर। याद रखो रजिस्ट्रेशन जी आखिरी तारीख 16 जून 2026 आहे। सीटू महदूद आहिनि, तंहिं करे देर न करियो। ग्लैमर इंस्टीट्यूट ऑफ साइंस एंड टेक्नोलॉजी सखर तव्हां जे रोशन मुस्तक़बिल ॾांहुं पहिरियों कदम। खुशखबरी खुशखबरी अवां जे ॿारनि जे बहितरीन करियर ऐं रोशन मुस्तक़बिल जे लाइ सखर जो मशहूर ऐं मञियल इदारो सिराजुद्दीन इंस्टीट्यूट ऑफ प्रोफेशनल स्टडीज सखर पारां नर्सिंग ऐं फिज़ियोथेरेपी जे शोबनि में नए सेशन लाइ दाख़िलाउनि जो शानदार ऐलान। हाणे पंहिंजे ॿारनि खे बणायो हेल्थ करियर प्रोफेशनल। 4 सालनि जा डिग्री प्रोग्राम्स GBSN, GBSM ऐं 5 साल DPD, जॾहिं त 2 सालनि जा डिप्लोमा प्रोग्राम LHV, CMW ऐं CNA ऐं ख़ासि ॻाल्हि मुस्तहक शागिर्दनि लाइ स्कॉलरशिप्स पिण मौजूदु आहिनि, जॾहिं त 2 सालनि जे कोर्सेज में दाख़िलो बिल्कुल फ्री आहे। सहूलियतूं ऐं मान्यता असां वटि मौजूदु आहे। स्टेट ऑफ आर्ट कैंपस, AC क्लासरूम्स, जदीद लेबोरेटरीज, कंप्यूटर लैब, लाइब्रेरी, हॉस्टल ऐं पिक एंड ड्रॉप जी सहूलियत। ही इदारो सिंध हुकूमत जे हेल्थ डिपार्टमेंट खां मंज़ूर थियल ऐं पाकिस्तान नर्सिंग एंड मिडवाइफरी काउंसिल खां मुकमल तस्लीम थियल आहे। दाख़िला महदूद आहिनि, तंहिं करे अॼु ई राब्तो करियो। एड्रेस सिराजुद्दीन एजुकेशनल कॉम्प्लेक्स, Sector 5, सखर टाउनशिप, मेन बाईपास रोड, सखर। फोन नंबर्स 07156356420 ऐं 03008311207। अहां जे शहर सखर में होम्योपैथिक में 43 सालनि जो तजुर्बो रखंदड़ प्रोफेसर होम्योपैथिक डॉक्टर आज़ा लियाकत अली खान पठान, DHMS सिंध, RHMP इस्लामाबाद, मरीजन जो मुआइनो करे रहियो आहे। हर किस्म जे आसाबी अमराज, जोड़न जो सूर, मैदे में जलन, कब्ज, तेजाबियत, गुर्दन जी पथरी, बवासीर, हाज़मे जी खराबी ऐं ॿियनि बीमारियुनि जो बग़ैर ऑपरेशन होम्योपैथिक तरीक़ाए इलाज मुताबिक मरीजन जो इलाज करे रहियो आहे। प्रोफेसर होम्योपैथिक डॉक्टर आगा लियाकत अली खान पठान, रोज़ानो सुबुह 10 वॻे खां शाम 5 वॻे ताईं। जुमो मोकल। एड्रेस आगा होम्योपैथिक क्लिनिक, पुलिस हेडक्वार्टर चौक, सखर। राब्ते जे लाइ 03-26-22-00-440।
9: सचल की सरमस्त धरती,
10: फातिये मेहरान, सिंध की एक और पहचान,
9: GAFM 88 नेटवर्क,
10: सिंध की आवाज।
4: वेलकम बैक दोस्तों, GAFM रेडियो नेटवर्क पर आपका मेजबान राणा अशफाक और प्रोग्राम आपका अपना स्पोर्ट्स राउंडअप जो हर संडे की शाम आप मेरे साथ सुनते हैं। जहां भी रहिए खुश रहिए, एंजॉय करते रहिए हमारे प्रोग्राम को। मैं जानता हूं कि आप स्पोर्ट्स लवर हैं और स्पोर्ट्स के प्रोग्राम वैसे ही सुनने वालों की एक तरह से जिसे कहना चाहिए जान होते हैं, उनको एक जज्बा देते हैं, एंथुसिएज्म देते हैं और खेलों का शौक। पर हम जानते हैं कि हमारा मुल्क जो है वो खेलों के हवाले से बहुत नाम रखता है, बहुत शोहरत रखता है, चाहे वो क्रिकेट हो, स्क्वाश हो, साथ साथ जो है हॉकी हो और बहुत सारे खेलों में, जो जेवलिन थ्रो में भी अर्शद नदीम को हम कैसे भूल सकते हैं। हमने उनपे एक बड़ा स्पेशल प्रोग्राम भी किया था, मुझे याद है पिछले साल। इस वक्त बांग्लादेश की जो वुमेन टीम है वो तो मैंने बताया आपको कि वो जीत चुकी है, उन्होंने तो अपने मुल्क को खुशी फराहम कर दी है। लेकिन वुमेन की जो बांग्लादेश की जो मेन टीम है इस वक्त ऑस्ट्रेलिया के साथ वो खेल रही है, तीसरा ओडीआई दो मुकाबले वो जीत गई है। वर्ल्ड कप से उन्हें बाहर कर दिया गया था इंडिया की मोनोपोली के जरिए, जैसा कि हम जानते हैं जब उन्होंने इंडिया जाने से इनकार किया था और न्यूट्रल वेन्यू का मुतालबा किया था, तो आईसीसी कह लें जो कि इस वक्त एक तरह से इंडिया ही की नुमाइंदा आईसीसी है, इंटरनेशनल क्रिकेट काउंसिल है, उन्होंने बांग्लादेश को बाहर कर दिया था और कहा था कि एक ही ऑप्शन है, या तो इंडिया में खेलें या फिर आप न खेलें, एंड दे ऑप्ट नॉट टू प्ले, और वो नहीं खेले थे। बाद में उनकी मेंस की टीम ने ऑस्ट्रेलिया जैसी मजबूत टीम के खिलाफ दोनों ही पहले वनडे मैच जीते हैं और तीसरे में सुर्ख चाल यह है कि बांग्लादेश ने 274 बनाए। ऑस्ट्रेलिया की इस वक्त करंट जो सिचुएशन है वो ये कि दे आर फाइव डाउन एट 221, 221 पे पांच खिलाड़ी आउट हो चुके हैं। पीक खेल रहे हैं 12 रन पे 19 गेंदों पे दो चौके लगाकर, और कूपर कॉनली ने क्या जबरदस्त बैटिंग की है, 119 रन बना रखे हैं 115 गेंदों पे 11 चौके और 3 छक्के लगाकर, 57 गेंदों पे 56 रन अभी भी चाहिए, और अभी भी अगर यहां पे कोई विकेट गिर जाती है तो जिस तरह की बांग्लादेश में कंडीशंस होती हैं या जिस तरह के इनके स्पिनर्स परफॉर्म दिखाते हैं या परफॉर्मेंस करते हैं तो उसमें खतरा है कि बांग्लादेश इनको एक बार फिर बैकफुट पे ले जाए ऑस्ट्रेलिया को और एक और मैच जीत जाए। बहरहाल अगर नहीं भी जीतते तो 2-1 से सीरीज जीतना ऑस्ट्रेलिया जैसी वर्ल्ड फेमस टीम के अगेंस्ट एक बड़ी कामयाबी होगी, क्योंकि बांग्लादेश अपने मुल्क में खेल रहा है, बट स्टिल विक्ट्री इज अ विक्ट्री, और ये बड़ी एक जबरदस्त कामयाबी होगी अगर वो ऑस्ट्रेलिया को इस मैच में हराकर व्हाइट वॉश कर दें तो। बट लेट्स सी व्हाट विल हैपन, ये नतीजा भी तकरीबन जाहिर है कि अब आ ही जाएगा आधे पौने घंटे तक, एंड यू विल गेट टू नो कि हु वन द मैच। तो ये सूरत हाल है। आज एक और जो सीरीज जारी है वो श्रीलंका और वेस्ट इंडीज के दरमियान है। पहला T20 वेस्ट इंडीज जीत गई थी, दूसरा श्रीलंका ने 37 रन से अपने नाम किया है। किंगस्टन जमैका में गुजश्ता शब्द ये मुकाबला खेला गया। श्रीलंका ने पहले बैटिंग की ओर 194 रन बना डाले, निसांका कुछ खास न कर सके, कॉट जोसेफ बोल्डफोर्ड 7 रन बनाए, पाशाल मेंडेस जो कि टीम के कैप्टन हैं स्कोर 31/19 बॉल विद हेल्प ऑफ 2 बाउंड्रीज एंड 2 सिक्सेस, और कौशाल मेंडेस वही हैं जिन्होंने आउटस्टैंडिंग कारकर्दगी दिखाई थी पाकिस्तान के लास्ट PSL में। कमेल मिश्रा ने 61 रन बनाए नॉट आउट, 40 गेंदों पे 4 चौके और 3 छक्के लगाए, बैटेड विद सम ब्रूटैलिटी। रतन आइके ने 1 रन बनाया 6 गेंदों पे, कॉट होप बोल्ड स्प्रिंगर। कमिंडो मेंडेस ने 24 रन बनाए 20 गेंदों पे दो छक्के लगाए, अच्छी बैटिंग की, कॉट जोसेफ बोल्ड फोर्ड। डोसन शानका कॉट हेटमायर बोल्ड जोसेफ 58 रन बनाए महज 24 गेंदों पर 5 चौके और 4 छक्के लगाए, जबकि वेला लगे ने 1 रन बनाए 2 गेंदों पर 11 एक्स्ट्राज रहे 194 रन बनाए उन्होंने 6 विकेट के नुकसान पर। अभी हजारंगा बाकी थे, तिक्सना बाकी थे, चवीरा एंड ईशान मलिंगा वॉज लेफ्ट इन द बैटिंग एज वेल। फर्स्ट विकेट फेल एट 42/42, थर्ड फेल एट 43, चौथी विकेट 88, फिफ्थ विकेट टंबल्ड एट 191 एंड सिक्स फेल एट 194। अकील हुसैन ने 2 ओवर के 11 रन दिए, मैथ्यू फोर्ड 4 ओवर 38 रन 2 विकेटें, शेफर्ड 3 ओवर 41 रन कोई विकेट नहीं, शिमार जोसेफ 4 ओवर 32 रन 3 विकेटें, शमार स्प्रिंगर 4 ओवर 40 रन 1 विकेट, और रॉस्टन चेज نے تین اوور میں 27 رن دیے, بٹ آئی ڈونٹ نو وائی ہی ڈیڈنٹ برنگ دی عقیل حسین بیک جنہوں نے صرف دو ہی اوور کیے. ویسٹ انڈیز کے لیے برینڈن کنگ صرف دو رن بنا سکے, ایل بی ڈبلو ہو گئے چمیرا کے اگینسٹ شائی ہوپ, ایل بی ڈبلو کو ولیلگی کی گیند پر 6 رن بنائے 4 گیندوں پر, 36 رن بنائے ہیٹ مائر نے, رن آؤٹ ہو گئے 4 چوکے اور 2 چھکے لگائے, ڈی واز شیپنگ ویل, رومن پاول کاٹ ہزار رنگا بولٹ تھے 143 رن بنائے 26 گیندوں پر, 5 چوکے اور 2 چھکے لگائے اور پھر ٹیم اسٹرگل کر گئی, شیفرڈ 14 رن بنا سکے, کوٹنی سنگ کا بولڈ ہزارنگا 11 گیندوں پر, راسٹن چیز کوٹ مینڈس پولڈ شمیرا 17 گیندوں پر 17 رن بنا سکے, شیفرڈ ایل بی ڈبلو بولڈ ہزارنگا کوئی رن نہ بنا سکے, تو ایچ یو بورڈ نے جناب 8 رن بنائے 6 گیندوں پر, کوٹ شمیرا بولڈ ویلے لگے, شمار اسپرنگر کوٹ رتنائی کے بولڈ شمیرا 1 رن 6 گیندوں پر, عقیل حسین کولڈ میں شارا بولڈ ہزارنگا 14 رن بنائے 6 گیندوں پہ 2 چھکے لگائے انہوں نے اچھی بیٹنگ کی, شمار جوزف ناٹ آؤٹ رہے 11 گیندوں پر, 5 رہے ایکسٹرا اسکرینس رہے, 157 رن ویسٹ انڈیز نے مجموعی طور پر سکور کیا, 37 رن سے مقابلہ ہارے, فرسٹ وکٹ وینٹ ایٹ 7, سیکنڈ وینٹ ڈاؤن ایٹ 9, تیسری وکٹ 90 پہ گری اور اس وقت میچ میں ایک طرح سے واپس آتی دکھائی دے رہی تھی ویسٹ انڈیز, لیکن پھر چوتھی وکٹ 91, پانچویں 108, چھٹی 108, ساتویں 119, آٹھویں 122, نویں 144 اینڈ دا لاسٹ وکٹ فیل ایٹ 157. ابھی بھی 11 گیندوں کا کھیل باقی تھا جب ویسٹ انڈیز آل آؤٹ ہو گئی. ویلالگے نے 3 اوور کی 28 رنز 2 وکٹیں حاصل کی, دشامانتا چمیرا 3.1 اوور 9 رنز اور 3 وکٹیں, احسان ملنگا 3 اوور 41 رنز کوئی وکٹ نہیں, مہیش تکسانا 4 اوور 34 رنز 1 وکٹ, ونندو ہسرنگا 4 اوور 38 رنز 3 وکٹیں اور ڈاہن شاناگان نے 1 اوور میں 6 رنز دیے. دیٹس ہاؤ سری لنکا لیورڈ دی ٹی 20 سیریز آفٹر 2 میچز ود 1 ایچ, اور دیکھتے ہیں کہ کیا صورتحال آگے بنے گی. تو یہ صورتحال رہی ہے ان میچز کی, آسٹریلیا اور بنگلہ دیش کی ایک مطلب پھر میں آپ کو چلتے چلتے اپڈیٹ دے دوں کہ آسٹریلیا نے جو ٹارگیٹ چیز کر رہے ہیں 275 رنز کا, وہ کہاں تک پہنچے ہیں اور کیا صورتحال ہے ان کی میرپور بنگلہ دیش میں, اور دیکھنا یہ ہے کہ کس طرح سے ٹارگیٹ کو پرچیز کر پائیں گے یا نہیں. مقابلہ یقیناً کافی انٹرسٹنگ ہو سکتا ہے ان دونوں ٹیموں کے درمیان. 42 اوور کے بعد 233 رن پہ 5 کھلاڑی آؤٹ ہیں, آسٹریلیا کو 42 رن چاہیے, 48 گیندوں کا کھیل باقی رہ گیا ہے. تو اسی کے ساتھ اپنے پروگرام کے میزبان رانا اشفاق کو دیجیے اجازت نیکسٹ سنڈے تک. ٹیک اے ویری گڈ کیئر آف یور سیلف, اللہ نگہبان.

सिंध राउंड अप में अज अवां बुधी सकंदा एशिया जी सब खां वडी मंछुर डंड सुकी वई अख्तियार नोटिस न वरतो एमक्यूएम जे मुतालबे ते वफाक पारा कराची ऐं हैदराबाद जे लाइ 25 अरब रुपए जो तरक्याती पैकेज ते इतफाक NICVT जी मुफ्त इलाज जे मॉडल के मदीर ताईं वधायो वेंदो वॾो वज़ीर सैद मुराद अली शाह गाढ़नि चांवरनि जे देस लाड़ पट में सख़्त सो कहिड़ो इंसानी हयातियूं ख़तरे में फसल तबाह हैदराबाद में समाजी तनज़ीम तरफ़ां ॿारनि खां मज़दूरी कराइण ख़िलाफ़ आलमी ॾिहाड़े जे हवाले सां सिरुनि जे भठे ते कम कंदड़ मज़दूरनि ऐं संदनि ॿारनि जे लाइ तक़रीब मुनक़िद स्पेशल रिपोर्ट में अवां ॿुधी सघंदा सिंध कहिड़नि मसलनि खे मुंहुं ॾेई रही आहे एशिया जे सभ खां वॾे में वॾी मंछुर डंड सुकी वई पाणी न हुजण सबबि मंछुर डंड 2 किलोमीटर ताईं बंजर ज़मीन जहिड़ो ॾेख ॾियण लॻी आहे गरिकल रिपोर्ट मूजिबि मंछुर डंड में पाणी घटिजण सबबि मच्छीअ जो नसल बि ख़तम थी वियो आहे मुहाणा बुख ऐं बदहाली वारी ज़िंदगी गुज़ारण ते मजबूर बणियल आहिनि मंछुर डंड में पाणी घटिजण सबबि पाणी सतह 104 RL यानी 4 थी वई मंछुर तोड़े भरपासे जूं ज़मीनूं बि बंजर थियण लॻियूं आहिनि आबादगार फाकाकशीअ में मुबतला थी विया मंछुर जे 1,50,000 इंसानी आबादी पीअण तोड़े ज़रई पाणीअ खां महरूम थी वई आहे पाणी माहिरनि जो चवणु आहे त एशिया जी वॾे में वॾी मंछुर डंड में पाणी न अचण सबबि सूरत हाल घंटे जोगी बणिजी वई आहे पाणी जी शदीद खोट सबबि डंड लॻभॻि 2 किलोमीटर ताईं सुकी वई आहे जंहिं करे आबी जीवत मुहाणनि ऐं मक़ामी आबादीअ जे रोज़गार खे सख़्त ख़तरा वधी विया आहिनि माहिरनि मूजिबि जेकॾहिं मंछुर डंड ॾांहुं पाणीअ जी फरहमी बहाल न कई वई त माहौलियाती तबाहीअ सां गॾु हज़ारे ख़ानदाननि जी मईशत बि मुतासिर थी सघे थी मक़ामी माण्हुनि जो चवणु आहे त सिंध खे हथ सां बंजर बणायो वियो आहे मंछुर डंड ॾिसूं सुकी वई आहे हितां जे माण्हुनि खे कंगाल कयो वियो आहे हथ सां मंछुर डंड खे सुकायो वियो आहे हुकूमत खे फौरी क़दम खणण ऐं डंड खे बचाइण जे लाइ पाणी जी फरहमी यकीनी बनाइण जो मुतालबो कयो वियो आहे वज़ीर आज़म शहबाज़ शरीफ़ MQM पाकिस्तान जे मुतालबे ते कराची ऐं हैदराबाद जे लाइ तरक़ियाती पैकेज जी मंज़ूरी ॾियण ते रज़ामंदी ज़ाहिर करे छॾी MQM पाकिस्तान जे वफ़द वज़ीर आज़म सां मुलाक़ात कई जंहिं में ख़ालिद मक़बूल सिद्दीकी फारूक सत्तार मुस्तफ़ा कमाल अमीनुल हक ऐं जावेद हनीफ़ शामिल हुआ मुलाक़ात दौरान वज़ीर आज़म सां गॾु इसाक़दार राणा सनाउल्ला एहसन इक़बाल आज़म नज़ीर तारड़ ऐं अताउल्ला तारड़ पिण मौजूदु हुआ ज़रियनि मूजिबि मुलाक़ात में बजट तजवीज़ुनि बलदियाती हुकूमतुनि बाबति तजवीज़ कयल आइनी तरमीमी बिल ऐं सिंध में गवर्नर जे मामले ते बि ॻाल्हियूं थियूं ज़रियनि जो चवणु आहे त वज़ीर आज़म कराचीअ खां 20 अरब रुपियनि ऐं हैदराबाद जे लाइ 5 अरब रुपियनि जे तरक़ियाती पैकेज ते इतफ़ाक़ कयो आहे ज़रियनि मूजिबि हुकूमत MQM जे तजवीज़ कयल आइनी तरमीमी बिल बाबति गॾिजी पाकिस्तान पीपल्स पार्टी सां ॻाल्हियुनि जी ख़ातिरी पिण कराई आहे वज़ीर आज़म शहबाज़ शरीफ़ चयो त पाकिस्तान मुस्लिम लीग नवाज़ MQM जे तजवीज़ कयल आइनी तरमीमी बिल जी हिमायत करे थो सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह नेशनल इंस्टीट्यूट ऑफ कार्डियो वेस्क्यूलर डिज़ीज़ ऐं हसन सुलेमान मेमोरियल हस्पताल मलीर जे विच में मुफ़ाहमती MOU ते सहियुनि जी तक़रीब जी सदारत कई जंहिंजो मक़सदु मलीर ऐं आसपास जे इलाइक़नि जे रहाकुनि लाइ दिलि जे मर्ज़नि जी जामिया ख़िदमतुनि जी फ़राहमी आहे उन भाङे वारे तहत हसन सुलेमान मेमोरियल हस्पताल दिलि जे हंगामी मरीज़नि जी जांच मरीज़नि खे मुस्तहकम करण ऐं इलाज खां पोइ जी निगहदाश्तूं ख़िदमतूं फ़राहम कंदो ग्राफ़ी एंजियोप्लास्टी ऐं दिलि जे ऑपरेशन जहिड़नि जदीद इलाज जी ज़रूरत वारनि मरीज़नि खे हिकु मख़सूस रेफरल निज़ाम ज़रिए NICVT मुंतक़िल कयो वेंदो उन तआवुन में टेलीकार्डियोलॉजी सपोर्ट माहिरनि जी मुशावरत ऐं तिबी नीम तिबी पैरामेडिकल अमले जी सलाहियतुनि में इज़ाफ़ो पिण शामिल आहे सैन जी तक़रीब वज़ीर आला हाउस में मुनक़िद थी जंहिं में सिहत वारे वज़ीर डॉक्टर अदरा फज़ल पेचू हो वॾे वज़ीर जी सेक्रेटरी आसिफ़ जमील सिहत सेक्रेटरी ताहिर सांगी NICVT जे क़ाइम मक़ाम एसोसिएट एग्ज़ीक्यूटिव डॉक्टर असद बलाल अवाण प्रोफेसर डॉक्टर तारिक महमूद हायर एजुकेशन कमीशन HEC जे चेयरमैन प्रोफेसर डॉक्टर मोहम्मद तारिक रफ़ी ऐं ॿियनि सीनियरनि इख़्तियारनि शिरकत कई सिज वॾे वज़ीर ख़िताब कंदे चयो त सिंधु हुकूमत मयारी तिबी सहूलियतुनि ताईं रसाईअ खे वसियत ॾियण ऐं जान बचाईंदड़ दिलि जे मरीज़ जे इलाज खे आवाम जे घरनि जे वेझो पहुचाइण जे लाइ पुरज़म आहे हुन चयो त NICVT मुफ़्त ऐं आलमी मयार जी दिलि जे इलाज जी फ़राहमी ज़रिए लखे माण्हुनि लाइ उमेद जी अलामत बणिजी चुको आहे
وڈے وزیر صحت خاتے این آئی سی وی ڈی انتظامیہ کی ہدایت کئی تو معاہدے تے اثرائتی عمل درآمد کے یقینی بنایا وجے اڑن مریضن کے مضبوط ریفرل منتقلی جو نظام تیار کیا وجے جن کے دل کے جدید علاج کی ضرورت ہوجائے۔ سندھ کے سامنڈی پٹی والے پچھڑی والے ضلع ٹھٹے میں پانی کی شدید کھوٹ سنگین صورتحال اختیار کر رہی ہے، جن سبب زرعی زمین فصل سخت متاثر تھی رہا ہے۔ ٹھٹے ضلع کے مختلف واہن شاخن براجن میں پانی کی فراہمی انتہائی گھٹجی وجن کرے سارے آلو فصل سکی ٹھوٹ بنجی ویو ہے، جدہ تو کترن ہی واہن شاخن میں پانی کی جائے تے واری اڈام جا منظر ڈسن میں اچھی رہا ہے۔ کترن ہی گوٹھن میں رہواسی پیئن کے پانی کے لئے میلن جا مفاصلہ طے کرنے تے مجبور ہیں، جن سبب روزانی زندگی بھی سخت متاثر تھی رہی ہے۔ بے طرف آبادگار ہارن سماجی تنظیموں حکومت کا مطالبہ کیا ہے تو کوٹڑی بیراج کا ہیٹھائیں علاقوں تھی پانی کے منصفانے وچھ کے یقینی بنایا وجے، ڈاؤن اسٹریم میں پانی کی فراہمی بحال کی وجے، متاثر علاقوں کے ہنگامی بنیادوں سے ریلیف فراہم کیا وجے تو جی زرعی تباہی انسانی بحران کے روکے سکجے۔ وفاقی حکومت ایندڑ مالی سال کے بجٹ میں وفاقی ملازمن ہتھیار پینشنرن لائے ریلیف پیکج جو اعلان کر چڈیا ہے۔ فائنانس بل موجب نئے پی اسکیل میں 2022 جا 15% 2025 جا 10% اڈاک ریلیف بنیادی پگار میں ضم کیا ویندا۔ سبنی وفاقی سرکاری ملازمن کے ہلندڑ بنیادی پگار رننگ بیسک 7% اڈاک ریلیف الاؤنس ڈنو ویندو، جدیں گریڈ 1 کا 22 تائیں جے ملازمن کے ڈسپیریٹی ریڈیکیشن الاؤنس 2026 بنیادی پگار کے 15% جے برابر ملدو۔ فائنانس کئی ویندی سول آرم فورس لائے کانسٹنٹ اٹینڈنٹ الاؤنس 7000 ماں ودھائے 3000 روپیہ کیا ویو ہے، جدیں کابینہ ڈویژن کے آفیسرن عملے کی پیماوار کی وی ہے۔ ان کا سوا نیشنل ہائی وے اینڈ موٹر وے پولیس کے اسکیل 1-22 کے ملازمن جو اسپیشل الاؤنس 10% ماں ودھائے 50% کیا ویو ہے۔ اسپیشل کنوینس الاؤنس 6000 ماں ودھائے 10000 روپیہ کیا ویو ہے، جدیں سبھی پینشنر کے بیس لائن پینشن میں 7% واد کی وی ہے۔ یہ سمورا ریلیف اپا 1 جولائی 2026 کا لاگو تھیندا۔ حیدرآباد میں سماجی تنظیم طرفا بارن کا مزدوری کرائن خلاف عالمی دہاڑے کے حوالے سے سرن کے بٹن سے کم کندڑ مزدورن سندن بارن کے لئے تقریب منعقد کی وئی۔ سوسائٹی فار دی پروٹیکشن آف دی رائٹس آف دی چائلڈ اسپاک پارا ٹنڈو حیدر ویجو ایک تقریب منعقد کی وئی۔ تقریب میں سرن کے بٹن سے کم کندڑ مزدورن بارن وڈے تعداد میں شرکت کی۔ تقریب میں بارن پارا چائلڈ لیبر کے خلاف مختلف اصلاحی ٹیبلوز اسٹیج ڈراما کلام مختلف راندن میں حصہ ورتو ویو۔ تقریب میں اسپارک کے اگوانن کاشف بجیر واجد جاگیرانی شوکت سریوال سہر النساء بین شرکت کی۔ اگوان جو چون ہو تو سرن کے بٹن سے کترائی خاندان غربت قرضن میں پھانسی ویا ہیں۔ اسپارک موجب ہی معاشی دباؤ جبری بارن کی مزدوری جو وڈو سبب ہے، جتے خاندان پانچ بارن کے بھی خطرناک کم میں شامل کرنے تے مجبور تھن تھا۔ اڑی صورتحال بارن کے تعلیم بنیادی حقن کا محروم کرے رہی ہے، مزدورن میں ذہنی دباؤ مایوسی پیدا کرے رہی ہے۔ ان اصلاحی تھیٹر ٹیبلو ذریعے بٹھے مزدورن کے سندن حقن جبری مزدوری کی خطرن بارن کی تعلیم کی اہمیت بابت آگاہی دی۔